प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। गाउनुहोस् श्रोता मित्र, कार्यक्रमको पहिलो सांगीतिक प्रस्तुति स्वीकार्नुहोस् बसन्ती बाला लामाको स्वर अनि संगीतमा, जहाँ शब्द रचना हामी पाउँछौ कर्ण थामीको।

0: श्रोतागण भर्खरै प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज 80 स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रलाई सम्बोधन गर्नुहुनेछ। देशले भोलि आफ्नो 80 स्वतन्त्रता दिवस मनाउँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लाल किल्लाबाट समारोहको नेतृत्व गर्नुहुनेछ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज चमोली जिल्लाको पिपलकोटी क्षेत्रमा भएको सुरुङ दुर्घटना स्थलको निरीक्षण गर्नुभयो। यस दुर्घटनामा हालसम्म 7 जनाको मृत्यु भएको छ। गृह मन्त्रालय अन्तर्गत रहेको भारतको रजिस्ट्रार जनरलको कार्यालयले जनगणना 2027 लागि पारिवारिक अनुसूची प्रश्नावली अधिसूचित गरेको छ र मौसम विभागले आज छत्तीसगढ पूर्वी मध्यप्रदेश हिमाचल प्रदेश झारखण्ड उत्तर प्रदेश र उत्तराखण्डमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज 80 स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रलाई सम्बोधन गर्नुहुनेछ। राष्ट्रपतिको सम्बोधन साँझ 7 बजे आकाशवाणीका सबै राष्ट्रिय च्यानलहरूमा प्रसारण हुनेछ। यो दूरदर्शनका सबै च्यानलहरूमा हिन्दीमा प्रसारण हुनेछ। त्यसपछि अंग्रेजी संस्करण पनि प्रसारण गरिनेछ। दूरदर्शनमा हिन्दी र अंग्रेजीमा सम्बोधन प्रसारण भएपछि यो दूरदर्शनका क्षेत्रीय च्यानलहरूमा क्षेत्रीय भाषाहरूमा प्रसारण गरिनेछ। देशले भोलि आफ्नो 80 स्वतन्त्रता दिवस मनाउँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लाल किल्लाबाट समारोहको नेतृत्व गर्नुहुनेछ। भारतीय वायु सेनाका 2 MI-17 हेलिकप्टरले कार्यक्रममा पुष्प वर्षा गर्नेछ। साथै राष्ट्रिय झण्डा फहराइनेछ र 21 तोपको सलामी दिइनेछ। पुष्प वर्षापछि प्रधानमन्त्रीले लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्नुहुनेछ।
2: लाल किले में होने वाले इस समारोह में पहली बार वंदे मातरम का सामूहिक गायन किया जाएगा। इसके बाद राष्ट्रगान होगा। यह भव्य कार्यक्रम राष्ट्रीय गीत वंदे मातरम की 150 साल पुरानी गौरवशाली विरासत को याद करने और वर्ष 2047 तक विकसित भारत के निर्माण में युवा शक्ति की ऊर्जा आकांक्षाओं और महत्वपूर्ण योगदान का उत्सव मनाने के लिए आयोजित किया जा रहा है। 2500 कैडेट और माई भारत के स्वयंसेवक हिस्सा लेंगे। इस समारोह में देश के अलग अलग क्षेत्रों से करीब 5000 विशेष अतिथियों को भी लाल किला में आमंत्रित किया गया है। इनमें पीएम विश्वकर्मा योजना के कारीगर, पीएम मुद्रा योजना की महिला उद्यमी, पीएम स्वनिधि योजना के रेहड़ी पटरी वाले और भारत टैक्सी के टैक्सी चालक शामिल हैं। दिल्ली पुलिस ने समारोह को लेकर सुरक्षा के व्यापक इंतजाम किए हैं। विभिन्न सुरक्षा एजेंसियों के करीब 15,000 जवानों को तैनात किया गया है और 1,000 CCTV कैमरे लगाए गए हैं। इसके अलावा देशवासियों में देशभक्ति की भावना को बढ़ाने के लिए देश भर में 343 प्रमुख स्थानों पर बैंड प्रस्तुतियां भी आयोजित की जा रही हैं। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: स्वतन्त्रता दिवस 2026 को अवसरमा केन्द्रीय अन्वेषण ब्यूरोका 21 जना अधिकारीहरूलाई विशिष्ट सेवाका लागि राष्ट्रपति पदक र सराहनीय सेवाका लागि पदक प्रदान गरिएको छ। 6 जना अधिकारीहरूलाई विशिष्ट सेवाका लागि राष्ट्रपति पदक प्रदान गरिएको छ। यसमा सहायक पुलिस महानिरीक्षक शोभा दत्त, अतिरिक्त पुलिस अधीक्षक मनोज ब्यानर्जी, अतिरिक्त पुलिस अधीक्षक गिन्नी राणा र पुलिस उप अधीक्षक सञ्जय कुमार समल रहेका छन्। 80 स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा रक्षा मन्त्री राजनाथ सिंहले आज साँझ 5:10 सैनिकहरूलाई सम्बोधन गर्नुहुनेछ। उहाँको सम्बोधन आकाशवाणीको एफएम गोल्ड र इन्द्रप्रस्थ च्यानलहरूमा प्रसारण हुनेछ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज चमोली जिल्लाको पिपलकोटी क्षेत्रमा भएको सुरुङ दुर्घटना स्थलको निरीक्षण गर्नुभयो। उहाँले सुरुङभित्र गएर राहत र उद्धार कार्यको जानकारी लिनुभयो। मुख्यमन्त्रीले सुरुङमा फँसेका बाँकी मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नलाई उच्च प्राथमिकता दिनुभयो र उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिनुभयो। मुख्यमन्त्रीले जिल्ला अस्पताल पुगेर घाइतेहरू पनि भेट्नुभयो। पिपलकोटी क्षेत्रमा निर्माणाधीन THDC सुरुङ दुर्घटनामा फँसेका 22 जना मध्ये 19 जनालाई उद्धार गरिएको छ। बाँकी 3 जनालाई उद्धार गर्न उद्धार र राहत प्रयास जारी छ। दुर्घटनामा 7 जनाको मृत्यु भएको छ। NDRF, SDRF, ITBP, पुलिस र अन्य प्राविधिक तथा विशेषज्ञ टोलीहरू उद्धार र राहत कार्यमा संलग्न छन्। गृह मन्त्रालय अन्तर्गत रहेको भारतको रजिस्ट्रार जेनरलको कार्यालयले जनगणना 2027 को लागि पारिवारिक अनुसूची प्रश्नावली अधिसूचित गरेको छ। यसमा अभिभावकको विवरण, आधार, मोबाइल नम्बर, ब्याङ्क खाताको संख्या, काममा आउने जाने यात्रा विवरण, धर्म र जाति सहित 40 प्रश्नहरू छन्। जनगणना शासन व्यवस्थाका लागि एक महत्वपूर्ण साधन हो र यसले अघिल्लो दशकको लागि देशको विकास योजनाहरूको लागि आधार प्रदान गर्दछ। अन्तिम जनगणना 2011 भएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारत र भियतनाम प्रगतिशील र दूरदर्शी साझेदारी हुन्। दुई देशले चुनौतीहरूलाई अवसरमा परिणत गरेर एक अर्काबाट सिकेर आफ्नो साझा शक्तिको उपयोग गरी बलियो सम्बन्ध निर्माण गरेका छन्। भारत र भियतनाम बीचको साझेदारीलाई प्रकाश पार्दै भियतनामका लागि भारतीय राजदूत छिरिङ डब्ल्यू शेर्पाले सद्भाव, पारस्परिक सम्मान र विश्वासको बलियो जग परम्परागत साझेदारीलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण रहने बताउनुभयो। भारतले भोलि आफ्नो 80 स्वतन्त्रता दिवस समारोहको तयारी गरिरहेको बेला भियतनामका लागि भारतीय राजदूतले भियतनामी अंग्रेजी दैनिकमा यो लेख लेख्नु भएको हो। पूर्वी जापानमा मुसलधारे वर्षाका कारण बाढ़ी आएको छ। हिजोदेखि आज बिहानसम्म भएको मुसलधारे वर्षामा 6 मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार जापान मौसम विज्ञान एजेन्सीले टोकियो नजिकै रहेको चिबा प्रान्तका एक तिहाई भन्दा बढी नगरपालिकाहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ। मुसलधारे वर्षाले चिबा र टोकियोका धेरै भागहरूमा यातायात अवरुद्ध भएको छ, जसले गर्दा यात्रीहरू सड़कमा फँसेका छन्। 80 स्वतन्त्रता दिवस समारोहलाई ध्यानमा राख्दै दिल्ली यातायात पुलिसले राष्ट्रिय राजधानीको लाल किल्ला वरिपरि आउने यात्रीहरूका लागि यातायात सम्बन्धी परामर्श जारी गरेको छ। यो बिहान 4 10 बजेसम्म प्रभावी रहनेछ। यसैबीच दिल्ली मेट्रो रेल निगमले लाल किल्लामा स्वतन्त्रता दिवस समारोहमा उपस्थित हुने विशेष अतिथिहरू र सर्वसाधारणको आवागमनका लागि विस्तारित मेट्रो सेवाहरूको घोषणा गरेको छ। यात्री लाल किल्ला, जामा मस्जिद र दिल्ली गेट मेट्रो स्टेशनहरूमा ओर्लेर लाल किल्ला पुग्न सक्छन्। विस्तारित मेट्रो सेवा बिहान 4 शुरू हुनेछ। झारखण्डको राँचीमा सरकारी भर्तीमा पारदर्शिताको मागमा विद्यार्थी आन्दोलन आज 21 दिनमा पनि जारी छ। जयपाल सिंह मुण्डा स्टेडियममा जारी विरोध प्रदर्शनका बीच विद्यार्थी नेताहरू र सरकारबीच तनाव बढेको छ। मध्यप्रदेश हर घर तिरंगा यात्रामा मध्यप्रदेशको राजधानी भोपालका सड़कहरूमा आज तिरंगा यात्रा अवधि देशभक्तिको उत्साह व्याप्त रूपमा देखियो। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
3: भोपाल में आज हर घर तिरंगा अभियान के तहत विशाल तिरंगा यात्रा निकाली जा रही है। इस यात्रा में मुख्यमंत्री डॉक्टर मोहन यादव भी शामिल हैं। कोलार 6 स्थित मदर टेरेसा स्कूल के सामने से शुरू हुई ये यात्रा करीब 32 किलोमीटर का सफर तय कर भैंसाखेड़ी मंडी पहुंचेगी। आयोजकों का दावा है कि यात्रा में करीब 1,00,000 से ज्यादा लोग शामिल हो रहे हैं। पूरे रास्ते में 500 जगह पर स्वागत की व्यवस्था की गई है। बड़ी संख्या में

0: संसाधनहरूको दीर्घकालीन उपयोगमा ध्यान केन्द्रित गर्दै भारतले आफ्नो स्वदेशी परमाणु ऊर्जा इकोसिस्टमलाई निरन्तर सुदृढ बनाइरहेको छ। विज्ञान र प्रविधि राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले हाल सालै भन्नुभयो, भारतको दीर्घकालीन आण्विक ऊर्जा रणनीतिक देशको तीन चरणीय आण्विक ऊर्जा कार्यक्रमद्वारा निर्देशित छ, जसको उद्देश्य दीर्घकालीन ऊर्जा सुरक्षाका लागि यसको विशाल थोरियम भण्डारको दिगो उपयोग गर्नु हो। सन् 2025-26 को केन्द्रीय बजेटमा घोषणा गरिएको आण्विक ऊर्जा मिशन मार्फत 2047 सम्ममा आण्विक ऊर्जा क्षमता 100 गिगावट पुर्याउने रणनीतिले थप गति पाएको छ। सरकारले आण्विक क्षेत्रमा वृद्धिलाई गति दिन दुई आयामी दृष्टिकोण अप्नाएको छ। यसमा 700 मेगावटको प्री राइडर्स हेवी वाटर रियाक्टर PHWR जस्ता ठूला स्वदेशी रियाक्टरहरू र ग्रीनफील्ड साइटहरूमा उन्नत रियाक्टर डिजाइनहरूको तैनाती साथै ब्राउनफील्ड स्थानहरूमा साना मोड्युलर रियाक्टरहरू SMRको विकास र तैनाती, जसमा सेवानिवृत्त जीवाश्म इन्धन आधारित पावर प्लान्टहरू, ऊर्जा गहन उद्योगहरूको लागि क्याप्टिभ प्लान्टहरू र दुर्गम क्षेत्रहरूमा अफ ग्रिड अनुप्रयोगहरू समावेश छन्। आण्विक ऊर्जा मिशन अन्तर्गत एक प्रमुख उद्देश्य 2033 सम्म कम्तीमा 5 स्वदेशी SMR विकास र परिचालन गर्नु हो। डाक्टर जितेन्द्र सिंहले भारतको परमाणु ऊर्जा कार्यक्रमको दोस्रो चरणलाई अगाडि बढाउनका लागि इन्दिरा गान्धी परमाणु अनुसन्धान केन्द्र IGCAR को निरन्तर कार्यमाथि पनि प्रकाश पार्नुभयो। IGCAR को सोडियम कूल्ड फास्ट ब्रिडर रियाक्टरहरू र सम्बन्धित बन्द इन्धन चक्र सुविधाहरूको लागि बहुविषयक वैज्ञानिक अनुसन्धान र उन्नत इन्जिनियरिङ विकास गरिरहेको छ, जुन भारतको दीर्घकालीन परमाणु रणनीतिको आधारशिला बनेको छ। व्यापक घरेलु आण्विक इकोसिस्टम निर्माण गर्न सरकारको प्रयासमा जोड़ दिँदै डाक्टर सिंहले भन्नुभयो, भारत रूपान्तरणका लागि आण्विक ऊर्जाको दिगो दोहन र उन्नति शान्ति अधिनियम 2025 आण्विक क्षेत्रमा सार्वजनिक र निजी दुवै संस्थाहरूको व्यापक सहभागिता सक्षम बनाउन लागू गरिएको छ। परमाणु ऊर्जा विभागले नयाँ SMR प्रविधिहरूको लागि ज्ञान साझेदारी र ह्याण्ड होल्डिङको माध्यमबाट भारतीय उद्योगलाई प्रोत्साहित गरिरहेको छ, साथसाथै घरेलु परमाणु विक्रेताहरूको विकास गरिरहेको छ र निजी क्षेत्रको अनुसन्धान र विकास इकोसिस्टमलाई सुदृढ गरिरहेको छ। रियाक्टर दबाव वाहिकाहरूको लागि कम मिश्र धातु इस्पात फोजिङ र प्रतिक्रियाशीलता नियन्त्रण ड्राइभ संयन्त्रहरू जस्ता महत्वपूर्ण घटकहरू पहिले नै घरेलु उद्योगको माध्यमबाट महसुस भइसकेका छन्, जबकि अन्य महत्वपूर्ण उपकरणहरूको विकास पनि घरेलु उद्योग र स्टार्टअपको साथ शुरू गरिएको छ। शान्ति ऐन अन्तर्गतका सुधारहरूले आण्विक सुरक्षा र सुरक्षाका कड़ा मापदण्डहरू कायम राख्दै आण्विक उत्पादन इन्जिनियरिङ सेवाहरू अनुसन्धान र विकास र आपूर्ति श्रृंखलामा निजी संस्थाहरूको अधिक सहभागिताको परिकल्पना गर्दछ। यस ऐनले आण्विक ऊर्जा नियामक बोर्डलाई वैधानिक दर्जा पनि प्रदान गर्दछ, जसले गर्दा बलियो नियामक निरीक्षणको लागि ढाँचालाई बलियो बनाउँदछ। थोरियमको बारेमा डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, भारतले आफ्नो युरेनियम स्रोतहरूको अधिकतम उपयोग गर्न र यसको प्रचुर थोरियम भण्डारको क्रमशः दोहन गर्न बन्द इन्धन चक्रमा आधारित आफ्नो तीन चरण आण्विक ऊर्जा कार्यक्रम अघि बढ़ाइरहेको छ। थोरियम उर्वर पदार्थ भएकाले यसलाई ऊर्जा उत्पादनका लागि प्रयोग गर्नुअघि आण्विक रियाक्टरमा युरेनियम 233 लाई विघटनीय युरेनियम 233 मा रूपान्तरण गर्नुपर्ने हुन्छ।
1: आकाशवाणी सिलगढ़ी सुनछेन मीडियम वेभे 421.9 मिटारे अर्थात 711 किलोहर्जे एवं न्यूज ऑन AIR एपे। आज शुक्रवार घड़ीते एखन समय बेला 3:01। এতক্ষণ অনুষ্ঠান শুনছিলেন মিডিয়াম ওয়েভে 421.9 মিটারে অর্থাৎ 700